तरम में श्रेष्ठ तरम, हर को नाम जप निर्मल कर्म। छगल क्रिया में उत्तम क्रिया, साध संग दुर्मुख मल क्रिया। छगल बाणी में अमृत बाणी, हर को जस सुन रसन बखानी। मैं तो कर्म करने सी सिमरन वाली, मैं कुछ कीता भी सही तां रिद्धियां सिद्धियां नूं प्राप्त करके हंकार दी पंड होर वड्डी कर ली। धन गुरु नानक पातशाह संसार नूं उतारदे होए जदों वली कंधारी जिहड़ा बड़े अहंकार दे नाल चिल्ले कट्टे तपस्या कीती, रिद्धियां सिद्धियां प्राप्त कीतियां ते अपने जोर दे नाल पानी बंद कीती बैठे। जेड़ा मेरा चेला होवे उसनू ए पानी मिल सकदा है। धन गुरु नानक पातशाह क्योंकि जगत जलंदे नू ठारन जो आए सन, जा पहुंचे वेख लैंदे सन भई किथे सृष्टि नू दुख दिता जा रहा है, किथे रब दी साजी होई सृष्टि दुखी है ते फिर आप जाके सुख वंडदे सन। पापी नू मारिया नहीं, पापी नू तार देना। जिथे भी पुन्ना दा गलत इस्तेमाल हो रहा सी पुन्ना नू पुन्ना वाले पासे जोड़ दिता। वली कंधारी कर्म कांड करके पत्थर ते बैठ के बड़िया रिद्धियां सिद्धियां विखांदियां विखांदियां पत्थर ते बैठा होया, आप भी पत्थर हो चुका सी। धन गुरु नानक पातशाह जी ने मरदाने नू भेजिया, जा मरदानिया पानी लैके आ। मरदाना एक वेरी गया, दूजी वेरी गया, तीजी वेरी गया, बड़े अहंकार दे नाल कहन लगा जे इतना ही तेरा गुरु शक्तिवान है तो आप क्यों नहीं कढ लैंदा पानी, तू मुसलमान होके काफर दी संगत कर गया, कुछ अकल कर। ते मैं काफर नू पानी नहीं दे सकदा। धन गुरु नानक पातशाह अच्छा अहंकार दूर जो करना सी। मर्दानिया आ दो पत्थर पुट, सत करतार सत करतार नाम जपदिया जदों ए दो पत्थर चुके तो विचों अमृत रूपी चश्मा फुटिया। उच्चारण करो श्री वाहेगुरु वाहेगुरु। हुण जितना पानी जितना जल ए काबू विच रख के बैठा सी ना वली कंधारी, सारा दा सारा तले आ गया, उपर जल सुक गया। गुस्से विच आके लोहा लाखा होया होया, मेरियां शक्तियां दा इसनू पता नहीं, मैं की कर सकदा हां। आ मैं हुणे दसदा हां, अपनी शक्ति दे नाल एक वड्डा पत्थर रोड़िया पहाड़ी तो। मर्दाना कहन लगा महाराज कृपा करो मेहर करो, इस पौजल तो बचना बड़ा औखा है। धन गुरु नानक पातशाह कहन लगे मर्दानिया तू करतार नू चेते रख, जलाल विच रहो। करतार दे नाल जेड़े जुड़े रहिंदे हन ना उन्हां दा कोई वाल विंगा नहीं कर सकदा। एदा पर्वत दा पर्वत रुड़ के आ रहा है ते धन गुरु नानक पातशाह जी ने बख्शिश कीती, कृपा कीती, कोट ब्रह्मंडा दे बांधे जां आपने नदर कीती तां ए पत्थर नेड़े ही आके जदों रुकिया तां आपने झट इस पत्थर ते पंजा ला दिता ते इस तरह लग्या जिवें मोम दे विच पंजा खुब जांदा। सारा जगत जो वली कंधारी तो दुखी सी धन गुरु नानक पातशाह जी दे चरणां विच आ जुड़िया। हुण वली कंधारी सोचदा है भई मैं तां कखों होला हो गया, एडियां शक्तियां दा मालक सां पर मेरी तो कोई भी वाह ना चली। हो सकदा ए मेरे अहंकार नूं दूर करन लई आया होवे, आप खुदा आया होवे, मेरी रिद्धियां सिद्धियां अहंकार ते क्योंकि पुन्ना ते रिझदा है रब। हो सकदा है मैनू तारन लई मेरियां रिद्धियां सिद्धियां मेरे अहंकार दे सदके मैनू तारन आया होवे, मन नीवा हो गया ते फिर तले आके
گرو نانک سچے پاتشاہ جی دے چرناں تے مستک رکھ دیتا، قدم بوسی کیتی، متھا ٹیکیا، او سائیں دیا پیاریا، او رب دیا بندیا ہوندیا ہوندیا مینوں جاپدا ہے توں آپ مینوں تارن لئی ایتھے آیا، میں تاں سنسار تے آ کے اہنکار میٹن آیا ساں، پر ردیاں سدھیاں پراپت کر کے اہنکار دی پنڈ ہور بند ہور وڈی کر لئی، کیونکہ جتنی خودی ودتی ہے اہنکار ودتا ہے، دکھ بھی ودتے ہیں۔ حضور دا بچن ہے خودی مٹی تب سکھ بھئے، جدوں خودی مٹ گئی تا سکھ ہی سکھ ہے۔ جتنے تک اہنکار ہے جب لو پوٹ اٹھائی چلے تب تک دام بھرے، حضور دا بچن ہے جتنے تک اہنکار دی پنڈ چھڑتے ہے درگاہ وچ لیکھا منگیا جاوے گا، بنا حساب دیتے کوئی لنگن نہیں دے گا۔ جس طرح سامان کول ہووے تاں پھر ٹیکس دینا پیندا ہے، چنگی دینی پیندی ہے، تے جے سامان ہی نہیں ہے تاں تو لنگ جا، کوئی تینوں پچھن والا نہیں۔ تو حضور کہندے ہن اے گرو کے لال، جے واہگرو نے تینوں سنبھالیا ہے، کوئی سمرتھا دیتی ہے، او اکال پرکھ واہگرو دا بندہ بن کے نیواں ہو کے چل، اس سمرتھا وچوں ونڈ کے شک، او پنڈ اہنکار دی گرو اگے رکھ دے۔ جے سنسار تے آونا سفل کرنا ہی تاں حضور کہندے ہیں جب تک پوٹ اٹھائی چلے تب تک دام بھرے، پوٹ ڈار گر پورا ملیا تاں نانک سکھ دے۔ پوٹ گرو اگے جنہاں نے رکھ دیتی تے پھر سکھ ہی سکھ ہے۔ دن گرو نانک پادشاہ پورنے پا کے دس رہے ہن بھائی سب کچھ پا کے بھی گر سکھ نے یہ ارداس کرنی ہے، آؤ میں بھی تواڈے لئی کردا ہاں۔ گرو نانک سچے پاتشاہ بخشش کر رہے ہن بھائی میں بھی تواڈے لئی کردا ہاں، تسی بھی سارے مل کے کرو۔